चाले संग ना चाले तिन क्यों हीत जो गहराई से ही मीत ऐसे परम पुले संसारा जन्म पदार्थ कोई गवारा रहा साथ कर्म नहीं पावे दीठा झूठ तो क्यों रचियो मीठा दात प्यारी विसरिया दा तारा जाने नाही मरण विचारा वस्त पराई को उठ रोवे कर्म तर्म सगलाई खोवे हुक्म ना बूझे आवन जाने पाप करे ता पछोताने जो तुद पावे सो परवान तेरे पाने नो कुर्बान नानक गरीब बंदा जन तेरा राख ले साहिब प्रब मेरा तनाश्री मैला पंजवा मोह मस्कीन प्रभ नाम आधार खाटन को हर हर रोजगार संचन को हर एको नाम हलत पलत ताके आवे काम नाम रते प्रभ रंग अपार साध गावे गुण एक निरंकार रहाओ साध की शोभा अत मस्कीनी संत वडाई हर जस्तीनी अनद संतन के भगत गोविंद सुख संतन के बिनसी चिंद जह साध संतन होवे इकत्र तह हर जस गावे नाद कवित साध सभा में अनद विश्राम उन संग सो पाए जिस मस्तक क्राम दे कर जोड़ करी अरदास चरण पखार कहां गुणतास प्रभ दयाल कृपाल हजूर नानक जीवे संतां दूर तनाश्री मैला पंजवा सो कत डरे जे खत्म समारे डर डर पचे मन मुख विचारे रहाओ सिर ऊपर मात पिता गुरुदेव सफल मूरत जाकी निर्मल सेव एक निरंजन जाकी रात मिल साध संगत होवत परगास जीवन का दाता पूर्ण सब ठाए कोट कलेश मिटे हर नाए जन्म मरण सगला दुख नासे गुरमुख जाके मन तन बासे जिसनो आप लए लड़ लाए दरगे मिले तिसे ही जाए सही पगत जे साचे भाने जम काल से पे निकाने साचा साहिब सच दरबार कीमत कौन कहे विचार काट काट अंतर सगल आधार नानक जाचे संतरेणार तनाश्री मैला पंजवा इक ओंकार सतगुर प्रसाद कर बाहर तेरा दरवासा तू जन कहे संग कर कृपा प्रीतम प्रभ अपने नाम जपो हर रंग जन को प्रभ अपने का तान जो तू करे करावे स्वामी सामसलत परवान रहाओ पत परमेश्वर गत नारायण तन गोपाल गुण साखी चरण चरण नानक दास हर हर संति ए विधि जाति तनाश्री मैला पंजवा सगल मनोरथ प्रभ से पाए कंठ लाए गुरु राके संसार सागर में जलन न दीने किने न दुत्तर पाके जिनके मन साचा विश्वास पेक पेक स्वामी की शोभा अनद सदा उलास रहाओ चरण चरण पूरन परमेश्वर अंतर जामी साखियो जान बूझ अपना कियो नानक पगतन का अंकर राखियो त्रासरी मैला पंजवा जय जय पेखो तै हजूर दूर कथो न जाई रव रया सर्वत्र में मन सदा त्याई ईत ऊत नहीं बीछड़े सो संगी गनिये दिन सजाए जो निमक में सो अलप सुख पनिये रहाओ प्रतपाले अप्याओ दे कछ ऊन न होई सास सास समालता मेरा प्रभ सोई अचल अछेद अपार प्रभ ऊंचा जाका रूप जप जप करे आनंद जन अचरज अनूप सामत देव दयाल प्रभ।
جس تمہیں ارادہ نانک منگے دان پرب رین پگ سادا تنا شری میلا پنجواں جن تم پیجے تنہیں بلائے سکھ سہج سیتی کر آؤ اند منگل گن گاؤ سہج تن نیکل راج کماؤ تم کر آو میرے میت تمرے دوکھی ہر آپ نوارے اپدا پئی بتیت رہاو پرگٹ کینے پرب کرنے ہارے ناسن پاجن تھا پر منگل واجے نت واجے اپنے ختم نواجے استر رہو ڈولو مت کبھو گر کے بچن آدھار جے جے کار سگل پو منڈل مکھ اوجل دربار جن کے جیت نے ہی فیرے آپے پیا سہائی اچرج کیا کرنے ہارے نانک سچ وڈیائی.